0: دے.
1: خود قید ہو کے رہ گئے لفظوں کے جال میں, حسرت لیے کہ باتوں میں وہ ہم کو پھانستے. بہت خوب.
2: روٹی سا ماں کے ہاتھ کی نہ ذائقہ ملا, کتنے بھی آزمائے سارا پیزا پاستے. سبحان اللہ.
0: شکریہ نوازش آپ کی.
2: آپ سے ہوگی اگلے شکروار ملاقات.
1: اب میں ناصر
2: اور میں صاحبہ
1: چاہتے ہیں اجازت.
3: لزا کے
2: لفظ اور لمحے.
1: اس کارکرم کے پرائیوجک تھے ہل انڈیا ہائیڈرو انجینئرنگ پرائیویٹ لمیٹڈ.
3: ابھی ہم سن رہے تھے پرائیوجت کارکرم لزا کے لفظ اور لمحے. یہ آکاشوانی کا ساگر کیندر ہے. آئیے شروع اب سنتے ہیں کچھ سندیش.
4: माननीय प्रधानमंत्री श्री नरेंद्र मोदी 20 जून को हुगली पश्चिम बंगाल से प्रधानमंत्री किसान सम्मान निधि की 23वीं किश्त जारी करेंगे. इसके तहत 9 करोड़ 44 लाख से अधिक किसानों के खातों में 18,880 करोड़ रुपए से अधिक की सम्मान राशि सीधे हस्तांतरित की जाएगी. पीएम किसान की इस किश्त के साथ ही किसानों को हस्तांतरित कुल राशि 4,46,000 करोड़ रुपए से अधिक हो जाएगी, जो करोड़ों किसान परिवारों को